चमके डगमग डगमग नैया डोले रिम झिम बादल बरसे रामा हो गुन गुन गुन गुन भंवरे झूमे झर झर झर झर झरने झूमे छम छम पायल बाजे रामा हो हे गैया नाचे बांसुरी बजाए